0: الثياب يا رجل؟ ها؟
1: نايس نايس
0: نايس نايس يا شو كرجل؟
1: نجر نجر بھائی اوپر ایک دم نظر رکھنے بیٹھو تو سر ہسپتال میں شو تھا
0: ہائے کیس چاوڑا ہے سنبھالی لیدو
1: او چاوڑا ہے سنبھالی لیدو
2: آؤ آؤ انسپیکٹر مانے پلیز پلیز کم مانے ایکسکیوز می ہاں صاحب جے مہاراشٹر صاحب ہاں اوکے اوکے سر نہیں نہیں ओके सर थैंक यू यस साहब हमारा हॉस्पिटल ना डीन डॉक्टर सतांशु आ डॉक्टर मणियार अने हमने तो तुम्हें ओळखो छो
3: जी ना हमने तो कदाच पहली बार मळी रह्यो छु
2: बात करी रह्या छो साहब तुमने जे मने कह्यु तू के पेला पेशेंट ने गांडो साबित करणार भाई डॉक्टर दीवान हता
3: સાબિત કરવા માટે અમે કોઈ ખોટા માણસે તો ના ફસાવી શકવાના ને
0: આર યુ શ્યોર ઇન્સ્પેક્ટર રોહિતને તમે જે સ્ત્રી બતાવી હતી એ આ નહોતી
1: ધ્યાનથી જુઓ